0: 7222 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूर हल सँगै।
1: धुलीखेल नगरपालिकाको जनहितमा जारी सूचना। आफ्नो घर व्यवसाय तथा भोज भतेरबाट निस्केका कुहिने तथा नकुहिने फोहोरलाई छुट्टा छुट्टै बन्दिलो पोका बनाई फोहोर मैला संकलकलाई जिम्मा लगाइदिनु हुन अनुरोध गर्दछौ। नगरको कुनै पनि स्थानमा मृत पशु चौपाए तथा जथाभावी फोहोर फालेको देखिन आएमा नगर प्रहरीलाई जानकारी गराऊ। नगर क्षेत्रका सडक चोक र गल्लीहरू सीसीटीभी क्यामेराको निगरानीमा रहेको हुँदा फोहोर मैला जथाभावी फालिएको पाइएमा प्रचलित कानून बमोजिम जरिवाना गरिने बेहोरा सम्बन्धित सरकारवालाहरूमा जानकारी गराइन्छ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिसोमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
2: डिसोम, खुशीको कनेक्शन।
0: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
0: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-6655592, मोबाइल नम्बर 9823011567।
4: लक्ष्मी कस्तो छ, तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
5: ए आऊ न,
4: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
5: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
4: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
5: अह, मलाई केही थाहा छैन नि।
4: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो, जसलाई क्लबफुट भनिन्छ, यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
5: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
4: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरी एचआरडिसी बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
6: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
7: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
8: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
9: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
8: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
10: हामीले त सुरक्षित उत्पादन गर्यौ, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौ, विषादीको असरबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
8: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बालबालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
11: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
1: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउँ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0174-34। 1 वर्षदेखि 5 वर्षका बालबालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ, मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा 5 काभ्रे पलाञ्चोक।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINKHABAR.COM, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 27 गते शनिबार, सेप्टेम्बर 12 तारिक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको प्रतिपदा तिथि, प्राथमिक उपचार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
1: बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
0: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
0: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्याण्डमा जित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
1: भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 769 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3 खर्ब 90 अर्ब रुपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढीले सड़क, पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियोटेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनु भयो।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरुद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरुद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
3: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 यन्त्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्त्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। एक वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाट खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोसका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादु र रुगुदा वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
0: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग जानकारी लिन कार्यालयले जनाएको छ। बाढीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
1: यसैबीच सरकारले भोटेकोसी बाढी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रुपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रुपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,000 रुपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रुपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
0: यसैबीच भोटेकुसी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जङ्गबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
1: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
0: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ।

0: भयो। त्यस मध्येका 25 वटा हिमताल नेपालमा छन्। ती मध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस, विपदको जोखिम र स्थानीयको भविष्य,
2: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको, जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
0: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बाल बालिकाको पठन पाठन अवरुद्ध भएको छ। मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1,859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्वेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्वेता हट्छन् र यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभामा उठाउँदैछन् यी पाँच एजेन्डा शीर्षकमा पनि आजको नयाँ

0: पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोकको शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरुद्ध कारवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरुद्ध पारिएको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने भित्री पृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिन्डर बाढीका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
1: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि साप्रुवेशी लिङलिङ टिमुरे घट्टे खोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सपहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेको सी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्किए घर, लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाइ डुब्यो, हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनु पर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद्युत आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिला गुफा, खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको तास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। प्रवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपालमा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्य पूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ्दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपराह्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
0: भोटिकोसी बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्बस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: पूर्व सूचना प्रणालीलाई थप विस्तार र व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गर्यौँ, प्रगति पनि उल्लेख्य हासिल गर्यौँ। ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका
1: छ।
4: अब पहाडी क्षेत्रमा अलिक बढेको छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँले पनि विश्वास गरिदिनु, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
1: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो। त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नै 40 मिटर माथि मात्रै सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि। यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
4: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ। तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न, मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
1: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनु पर्छ र यहाँ फेरि पनि बस्ती बसाउनु पर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
4: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ, त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो गर्न नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको, जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
0: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान सुरु, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
1: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
0: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
1: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौँ। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जेएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कुल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठुलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
1: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
3: डिश होम, खुशीको कनेक्शन।
6: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि, बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
7: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
8: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
9: हाम्रा सेवाहरू
5: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
9: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
8: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
9: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
5: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
8: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
9: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ,
8: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
9: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92।
8: कृष्ण प्रसाद अस्पताल, बनेपा चार दो बाटो, पनौती रोड।

0: Hits. Prime FM 104.5 MHz. A place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
4: ए आऊ न,
3: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
4: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
3: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
4: अह, मलाई केही थाहा छैन नि।
3: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
4: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
3: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरी एचआरडिसी बनेपालै जाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
5: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
6: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
5: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
6: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
5: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
6: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिन भित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौँ, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौँ र हिंसा गर्ने गराउनलाई कारवाही गरौँ।
7: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ। महिला पुरुष कोही पनि यो हिंसामा नपरौँ। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश।
8: नमस्कार मामा, कता हुनुहुन्छ?
9: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
8: कहाँको हाट बजार हो मामा?
9: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागबनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
8: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
9: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोर दोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनुहुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
8: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटै जाँदैछौँ। फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
9: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: ओहो पाडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
1: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुख भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
2: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
3: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अप्नाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अप्नाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
4: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
5: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
6: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
5: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
4: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
5: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
7: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
5: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।

0: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बुम्लु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
0: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एग्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
4: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
2: जापान, जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
4: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
2: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
4: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
6: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
6: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
6: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नुभएछ काका।
7: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा, 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बसे है गरी।
2: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्नीको हाइवे तरकारी बजार प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98 5 10 34 51, 98 5 10 34 51, 98 08 79 81।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
3: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भर पर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
4: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस त भन्नुहोस् त,
3: के हुनु बाबु? आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्, परिवारमा मात्र होइन छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
4: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो, तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो, तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ, अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ, तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
5: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98 41 68 88 94, 98 49 27 68 98।

0: megahertz. Prime FM is 4.5 megahertz. A place of your feelings.
1: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
2: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, एचआरडीसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।

को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 MBPS इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाकोधाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ, एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न, अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु न अब तिम्रो बाबाले टिभी, मा आएको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके, यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु, अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
2: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ LED टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपर मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ता बन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झन होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841-40-58-94, 9841-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला, तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
5: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
0: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु, प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु, साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
6: IPM विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक, IPM विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
7: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूले पनि IPM पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
8: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
9: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोम्लु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव डोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो। साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
2: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
3: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
2: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
3: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
2: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
3: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
2: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
3: नमस्कार मामा, कता हुनुहुन्छ?
2: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
3: कहाँको हाट बजार हो मामा?
2: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
3: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
2: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
3: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
2: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: ओहो पाँडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
1: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खप्पी सप्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आएँ नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
2: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
3: स्थान अरनिको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070017।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अप्नाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
4: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
5: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
6: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
5: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
4: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
5: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
7: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
5: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: Gigahertz. Prime FM is at 4.5 MHz. A place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: हैन हो रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेका देख्छु, दिउँसो फेरि फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फसलास् नि फेरि, राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
5: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
4: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
5: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्विट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
6: जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
4: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
7: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
8: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
7: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार्दो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
3: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। धामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु? अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
9: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
7: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
10: हाम्रा सेवाहरू
8: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
10: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
7: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
10: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
8: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
7: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
10: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
7: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
10: सम्पर्क नम्बर 011-66-43-32, 98-035-57-48-92।
7: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
11: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निःशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ।

यथार्थको पर्याय यो हो प्राइम न्युज, प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा बिहान 9 बजेको प्राइम न्युजबाट म रञ्जित बोहराको नमस्कार। प्राइम न्युज सुरु गरौं रविलाई बाइपास गरेर बालेनले मन्त्री बनाएको सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टी सभापति रवि लामिछानेलाई बाइपास गरेर नयाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेको खुलेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाएर प्रधानमन्त्री शाहले सुनसरी चारबाट निर्वाचित इन्जिनियर दीपक कुमार शाहलाई नयाँ मन्त्री बनाएका हुन्। खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि गौरी कुमारीले बिहिबार राजीनामा बुझाएको केही घण्टामै दीपकले उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। सभापति लामिछानेले निकटस्थ नेताहरूले प्रधानमन्त्री शाहले आफू खुसी उद्योग मन्त्री नियुक्त गरेको बताएका थिए। उद्योग मन्त्रीको बर्खास्ती र नयाँ नियुक्तिबारे सभापति रवि लामिछानेसँग परामर्श भएको हो भनेर सोद्धा राजसभा सचिवालयका एकजना सदस्यले भने, रवि दाईलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन, नियुक्ति भइसक्यो, अब बोलेर पनि काम छैन, यति कुरा गरौंला भनेर जवाब दिएका थिए। उद्योग क्षेत्रबारे दीपकजीलाई राम्रो ज्ञान रहेको र लामो तयारी गरेको जानकारी प्रधानमन्त्रीज्यूलाई थियो। राष्ट्रपतिका सबै सांसदले योग्यता र क्षमता के छ भन्ने उहाँलाई थाहा छ, त्यसै अनुसार दीपकजीलाई उद्योग मन्त्री बनाउने निर्णयमा प्रधानमन्त्री पुग्नुभएको हो, ती सचिवालय सदस्यले भनेका थिए। नियुक्तिका विषयमा सभापति लामिछानेसँग परामर्श नभए पनि समयमै जानकारी भने दिइएको ती सदस्यको दावी छ। ग्यासको व्यवस्थापन गर्न नसकेर गौरीजीले राजीनामा दिएपछि तत्काल नयाँ मन्त्री नियुक्ति गर्नुपर्ने भयो, यस्तो अवस्थामा लामो छलफल र परामर्श गर्ने कुरा पनि भएन, यस्तो निर्णय गर्छौँ भनेर सभापतिलाई जानकारी समयमै पठाइएको थियो, ती सदस्यले भने। निकटताका आधारमा नभई विज्ञताका आधारमा नयाँ उद्योग मन्त्री नियुक्त गरिएको ती सदस्यको भनाइ छ। बुधबार मन्त्री नियुक्त शाह सुनसरीको हरिनगर गाउँपालिका 6 अर्नामा स्थित सुनसरी खोला पुल निर्माणका लागि प्रस्तावित स्थानको स्थलगत अवलोकन गर्न पुगेका थिए। दीपकले विगतमा रुग्ण उद्योग सञ्चालनको कार्ययोजना बनाएको थाहा पाएपछि गोराकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौँडा कपडा उद्योग सञ्चालनमा सहज हुने ठानेर जिम्मेवारी दिएको ती सदस्यको भनाइ छ। जनमत पार्टीका तत्कालीन उपाध्यक्ष दीपक कुमार शाहले सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन गरी रोजगारी सिर्जना गर्न अध्ययन सहितको योजना बनाएका थिए। शाहले 2080 तत्कालीन अर्थमन्त्री प्रकाश शरण महत र उद्योग मन्त्री रमेश रिजाललाई बन्द उद्योगहरू 6 महिनादेखि 1 वर्षभित्र नै सञ्चालन गर्न सकिने रूट मोडल योजना सहित ज्ञापन पत्र पनि बुझाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आगामी 24 सेप्टेम्बर 2026 सम्बोधन गर्ने भएका छन्। विश्वभरका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहने महासभाको उच्च स्तरीय जनरल डिबेटमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा आगामी 22-28 सेप्टेम्बरसम्म महासभाको उच्च स्तरीय सत्र सञ्चालन हुँदैछ। यसपटकको महासभाको मूल नारा विश्वको पुनर्वहाली रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिन सक्ने संयुक्त राष्ट्रसंघ तय गरिएको छ। महासभामा हालसम्म विश्वका 81 मुलुकका राष्ट्र प्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरूको सहभागिता निश्चित भइसकेको छ। नेपालमा गत वर्ष भएको युवा पुस्ताको जेन्जी आन्दोलन, त्यसपछि सम्पन्न शान्तिपूर्ण निर्वाचन र भारी जनमत सहित गठन भएको वर्तमान सरकारका विकास तथा सुशासनका प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न यो भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्रीले आफ्नो सम्बोधन मार्फत नयाँ राजनैतिक परिवेशमा नेपालको लोकतान्त्रिक यात्राबारे विश्व समुदायलाई आश्वस्त पार्दै अन्तर्राष्ट्रिय सहयोग र सद्भाव विस्तारका लागि उच्च तहबाटै आह्वान गर्नेछन्। यसपटकको महासभामा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाउने भएको छ। गत 26 अगस्तमा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिको सन्दर्भ जोड्दै प्रधानमन्त्री शाहले नेपाल जलवायु संकटको अग्रिम मोर्चामा रहेको विषयलाई जोरदार रूपमा उठाउनेछन्। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य रहे तापनि जलवायुजन्य विपदबाट सर्वाधिक प्रताडित हुनुपरेको यथार्थ विश्व समुदाय समक्ष राख्दै प्रधानमन्त्रीले हानि तथा नोक्सानी कोष

नेपाल जस्ता जोखिमयुक्त मुलुकहरूले तत्कालै र न्यायचित रूपमा क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नेछन्। साथै जलवायु अनुकूल पूर्वाधार निर्माण र आधुनिक कृषिका लागि आवश्यक प्रविधि तथा सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन धनी र औद्योगिक मुलुकहरूलाई अपील गरिने मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले 46% भन्दा बढी वनजङ्गल, विशाल हिमालय र नदी प्रणाली मार्फत विश्व पर्यावरण जोगाउन पुर्याएको ऐतिहासिक योगदानको समेत चर्चा गरिनेछ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान शीर्षकमा एक उच्च स्तरीय विशेष साइड इभेन्ट आयोजना गर्दैछ। बढ्दो तापमानका कारण हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रसम्म परेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय विमर्श गराउनु यसको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न आन्दोलन तथा G77 र चीनका मन्त्रीस्तरीय बैठकहरूलाई सम्बोधन गर्नेछन्। साथै उनले छिमेकी तथा मित्र राष्ट्रका समकक्षी र राष्ट्रसङ्घका उच्च पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार र परराष्ट्र सचिव अमृत बहादुर राई लगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन्। भोटेपछि प्रभावितका लागि चीनले पठाएको 5 खेपको आकस्मिक राहत सामग्री काठमाडौँ आइपुगेको छ। राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेना PLA को विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले वायुसेनाको Y-20A कार्गो विमान काठमाडौँ आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओ मिङले विज्ञान प्रविधि एवं नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका छन्। चीनले पठाएको राहत सामग्रीमा डिजिटल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, सब राख्ने फ्रिज, DNA परीक्षण उपकरण तथा रिएजेन्ट जल उद्धार उपकरण पनि समावेश छन्। रसुवाको भोटेपछि नदीमा आएको विनाशकारी बाढीको हिजो 17 दिनसम्म आइपुग्दा 1385 जनाको शव फेला परेको छ। त्यसै गरी 5130 जना अझै बेपत्ता भइरहेको सरकारले औपचारिक रूपमा जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको बताउँदै बेपत्ता हुनेहरूमा 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेको जानकारी दिए। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले हालसम्म बाढीग्रस्त क्षेत्रहरूबाट 320 भन्दा बढी विदेशी सहित कुल 13,676 जनालाई जीवितै उद्धार गरिएको बताए। खोजी तथा उद्धार कार्य अहिले पनि निरन्तर जारी रहेकाले हताहती र बेपत्ताको यो संख्या अझै अध्यावधिक हुन सक्छ। प्रवक्ता छेत्रीले भने शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर, दक्षिण कोरियाका फोरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेका छन्। भविष्यमा डीएनए परीक्षणका आधारमा आफन्तलाई बुझाउन सहज होस् भनेर अहिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवहरूलाई अस्थायी रूपमा समाधिस्थ गाड्ने काम भइरहेको छ। विपदले पारेको आर्थिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता छेत्रीले सरकारद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन RDNA प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन उद्धृत गर्दै उनले प्रारम्भिक आंकलन अनुसार बाढीबाट 1,80,00,000,000 अमेरिकी डलर करिब 2,41,00,000,000 रुपियाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने 88,30,00,000 डलर करिब 1,18,00,000,000 रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि कुल 4,87,00,000,000 अमेरिकी डलर झण्डै 6,40,00,000 रुपियाँ आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी 6 महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै 5,76,00,000 डलर भन्दा बढी बजेट चाहिनेछ। उनका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले विपदपछिको आवश्यकता मूल्याङ्कन PDNA को प्रक्रिया समेत अघि बढाइसकेको छ। बाढीले पुरिएका जलविद्युत आयोजनाका सुरुङ तथा जटिल भग्नावशेषहरूभित्र खोजी गर्न विदेशी प्राविधिक टोलीहरू सक्रिय रहेको प्रवक्ता छेत्रीले बताए। सुरुङभित्रको जटिल उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू अहोरात खटिरहेका छन्। उनले यसका अतिरिक्त संयुक्त अरब
इमिरेट्स, युएई, मलेसियाको स्मार्ट र अस्ट्रेलियाको डार्ट टोलीले समेत स्थलगत खोजीमा महत्त्वपूर्ण सहयोग पुर्याइरहेको बताएका छन्। उनले बाढी प्रभावित सीमावर्ती क्षेत्रबाट चिनी अधिकारीहरूको सहजीकरणमा तातो पानी नाका हुँदै हालसम्म 768 नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गराइसकिएको जानकारी समेत दिए। विपद व्यवस्थापनमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता र प्राविधिक सहायता जुटाउन उच्च तहबाटै कूटनीतिक संवाद पनि भइरहेको प्रवक्ता छेत्रीले बताए। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले आज बिहान मात्रै न्युजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी सहयोग र सहकार्यबारे छलफल गर्नुभएको प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर संवादमा रहेको पनि उनले जानकारी दिए। घटनास्थलको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष उच्च क्षमतायुक्त ड्रोन, जमिनमुनि हेर्न सकिने लिडार प्रणाली, पानीमुनि खोजी गर्ने अन्डर वाटर ड्रोन, भेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट र उच्च क्षमताका पम्पहरू उपलब्ध गराइदिन औपचारिक आग्रह समेत गरिसकेको छ। भौतिक पूर्वाधार पुनर्बहालीतर्फ गल्छी त्रिशुली सडक खण्डको देवीघाट स्थित तादी नदीमा एको ब्रिज जडान सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको पनि उनले बताए। बाढी प्रभावित क्षेत्रमा सञ्चार, विद्युत र सडक सञ्जाल पूर्ण रूपमा सुचारू गर्न युद्धस्तरमा काम भइरहेको र मन्त्रालयको आपतकालीन नियन्त्रण कक्ष ECR 24 घण्टा सक्रिय पनि रहेको छ।

बिहान 9 बजेको प्राइम न्यूज यति नै। हाम्रो अर्को बुलेटिन मध्याह 12 बजे हुनेछ। अहिलेका लागि प्राइम न्यूज डेस्कसँगै म रञ्जित बोहरालाई पनि बिदा दिनुहोस्। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: साथी, कक्षा बाह्र त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
1: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
0: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
1: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
0: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
1: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। स्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराउ। वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ। नक्सा पास गरेर मात्रै घर निर्माण गरौ। बाल विवाह नगरौ नगराउ। सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ। सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ। आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ। सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ। धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे।
1: तना पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
2: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
3: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
4: हाम्रा सेवाहरू
5: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
4: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
3: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
4: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
5: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
3: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
4: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
3: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
4: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92।
3: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड। जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
5: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
3: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
5: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घण्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
3: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9823-011-567।
6: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
7: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्, समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
2: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भर पर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
8: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस त भन्नुहोस् त।
2: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
8: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिन्दो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
9: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9841-68-84-94, 9849-27-68-98।

0: Hertz. Prime FM at 4.5 MHz. A place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध. घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ. वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ. नक्सा पास गरेर मात्रै घर निर्माण गरौ. बाल विवाह नगरौ नगराउ. सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ. सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ. आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ. सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ. धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे.
2: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ. म त धेरै चिन्तामा छु.
3: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो. जसलाई क्लब फुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ. क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्. यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ. समयमै उपचार, स्वस्थ खुट्टा, HRDC सँगै उज्यालो भविष्य. सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88.

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।
3: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
4: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
3: ए, अब हामीले के गर्ने त?
4: आवश्यक सामान तयारी गरौँ आमा, सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ, अनि खोला किनारतिर नजाउँ है।
3: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
4: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
0: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
4: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि, बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
3: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
4: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
5: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
4: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने, कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाइ बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि, उप इकाइ नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
3: इकाइ बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाइ जय श्री कृष्ण पार्टी प्यालेस, अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाइ कुन्ताबेसी सेवा केन्द्र, पलानचोक सेवा केन्द्र, बोमलु सेवा केन्द्र, दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: मिति 2083 असोज 10 गते शनिबार, इकाइ ढुङ्खर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क, उप इकाइ आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाइ भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उप इकाइ खरे पाँगो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
3: खोपासी इकाइ श्री बाल आदर्श मावि खोपासी, उप इकाइ बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ, लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: इकाइ पनौती, स्थान पनौती बेनकोइट पनौती, उप इकाइ कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10 खोपासी काभ्रे पलान्चो।
4: म त अब विदेशतिर जाउँ क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
5: पहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
4: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
5: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन। सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बसे है गरी।
6: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्नीको हाइवे तरकारी बजार प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9855134551, 9855134551, 9809879121।
5: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841179315, 9851126793।
7: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
8: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
7: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
8: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
7: के भने त आँखाको डाक्टरले?
8: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
7: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
9: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: Hits. Prime FM 104.5 MHz. A place of your feelings.
1: नमस्कार मामा, कता हुनुहुन्छ?
2: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
1: कहाँको हाट बजार हो मामा?
2: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
1: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
2: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
1: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
2: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
1: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइछ है तैँले? जताभावी गएर फस्लास् नि फेरि। राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
0: त्यसको त चिन्तै छैन दाई। बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
2: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
0: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जिएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
2: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9419132084, सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
0: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
3: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस्त भन्नुहोस् त।
0: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिन्दो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ। औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9840688494 9849 2768।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
0: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
0: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
0: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ। यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा, 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएर देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन। के गर्दैछस् है त?
1: हेर्नुहोस् दाई, अब यो दसतिर मन

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
2: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा 5, काभ्रे पलाञ्चोक।
4: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध: स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं। फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं। जथाभावी फोहोर नफालौं। आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं। दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं। समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं। प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं। प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं। सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् ल्याउँछन् अब तिम्रो बाबाले टिभी। मा आएको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेको छ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनिपाको चारदो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनिपाको चारदो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झन होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841 40 58 94 9841 24 74 34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
4: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
0: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
2: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
5: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
2: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
6: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
7: हैन हो काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
0: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
7: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
0: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
7: के भने त आँखाको डाक्टरले?
0: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
7: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
3: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।
8: ओहो पाँडे, निकै खुसी देखिन्छस् त, कता गएर आइस त?
9: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चारदो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यहीँ गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यहीँ गएर उपचार गरेर आइज है।
10: हजुर,
11: अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
10: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
12: स्थान अरनीको हाइवे बनेपा चार दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: Prime FM XR.5 MHz, a place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
4: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
3: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
4: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घण्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
3: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

0: बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज

सार्थक पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा मध्याह बाह्र बजेको प्राइम न्यूजबाट म रञ्जित बोहराको नमस्कार. प्राइम न्यूज शुरू गरौं रविलाई बाइपास गरेर बारेनले मन्त्री बनाएको सम्बन्धी प्रसंगबाट. किसानलाई बाइपास गरेर नयाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेको खुलेको छ. उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाएर प्रधानमन्त्री शाहले सुनसरी चारबाट निर्वाचित इन्जिनियर दीपक कुमार शाहलाई नयाँ मन्त्री बनाएका हुन्. खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि गौरी कुमारीले बिहिबार राजीनामा बुझाएको केही घण्टामै दीपकले उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्. सभापति लामिछानेले निकटस्थ नेताहरूले प्रधानमन्त्री शाहले आफू खुसी उद्योग मन्त्री नियुक्त गरेको बताएका थिए. उद्योग मन्त्रीको बर्खास्ती र नयाँ नियुक्तिबारे सभापति रवि लामिछानेसँग परामर्श भएको हो भनेर सोद्धा राजसभा सचिवालयका एकजना सदस्यले भने रवि दाईलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन, नियुक्ति भइसक्यो, अब बोलेर पनि काम छैन, यति कुरा गरौंला भनेर जवाफ दिएका थिए. उद्योग क्षेत्रबारे दीपकजीलाई राम्रो ज्ञान रहेको र लामो तयारी गरेको जानकारी प्रधानमन्त्रीज्यूलाई थियो. राष्ट्रपतिका सबै सांसदले योग्यता र क्षमता के छ भन्ने उहाँलाई थाहा छ. त्यसै अनुसार दीपकजीलाई उद्योग मन्त्री बनाउने निर्णयमा प्रधानमन्त्री पुग्नु भएको हो ती सचिवालय सदस्यले भनेका थिए. नियुक्तिका विषयमा सभापति लामिछानेसँग परामर्श नभए पनि समयमै जानकारी भने दिइएको ती सदस्यको दावी छ. ग्यासको व्यवस्थापन गर्न नसकेर गौरीजीले राजीनामा दिएपछि तत्काल नयाँ मन्त्री नियुक्ति गर्नुपर्ने भयो. यस्तो अवस्थामा लामो छलफल र परामर्श गर्ने कुरा पनि भएन, यस्तो निर्णय गर्छौँ भनेर सभापतिलाई जानकारी समयमै पठाइएको थियो. ती सदस्यले भने निकटताका आधारमा नभई विज्ञताका आधारमा नयाँ उद्योग मन्त्री नियुक्त गरिएको ती सदस्यको भनाइ छ. बुधबार मन्त्री नियुक्त शाह सुनसरीको हरिनगर गाउँपालिका छ अर्नाममा स्थित सुनसरी खोला पुल निर्माणका लागि प्रस्तावित स्थानको स्थलगत अवलोकन गर्न पुगेका थिए. दीपकले विगतमा रुग्ण उद्योग सञ्चालनको कार्ययोजना बनाएको थाहा पाएपछि गोराखाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौँडा कपडा उद्योग सञ्चालनमा सहज हुने ठानेर जिम्मेवारी दिएको ती सदस्यको भनाइ छ. जनमत पार्टीका तत्कालीन उपाध्यक्ष दीपक कुमार शाहले सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन गरी रोजगारी सृजना गर्न अध्ययन सहितको योजना बनाएका थिए. शाहले 2080 तत्कालीन अर्थमन्त्री प्रकाश शरण महत र उद्योग मन्त्री रमेश रिजाललाई बन्द उद्योगहरू 6 महिनादेखि 1 वर्षभित्र नै सञ्चालन गर्न सकिने रुट मोडल योजना सहित ज्ञापन पत्र पनि बुझाएका थिए. प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81औं महासभालाई आगामी 24 सेप्टेम्बर 2026 सम्बोधन गर्ने भएका छन्. विश्वभरका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहने महासभाको उच्च स्तरीय जनरल डिबेटमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको हो. परराष्ट्र मन्त्रालयका अनुसार न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा आगामी 22-28 सेप्टेम्बरसम्म महासभाको उच्च स्तरीय सत्र सञ्चालन हुँदैछ. यसपटकको महासभाको मूल नारा विश्वको पुनर्वहाली रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिन सक्ने संयुक्त राष्ट्रसंघ तय गरिएको छ. महासभामा हालसम्म विश्वका 81 मुलुकका राष्ट्र प्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरूको सहभागिता निश्चित भइसकेको छ. नेपालमा गत वर्ष भएको युवा पुस्ताको जेन्जी आन्दोलन, त्यसपछि सम्पन्न शान्तिपूर्ण निर्वाचन र भारी जनमत सहित गठन भएको वर्तमान सरकारका विकास तथा सुशासनका प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न यो भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ. प्रधानमन्त्रीले आफ्नो सम्बोधन मार्फत नयाँ राजनैतिक परिवेशमा नेपालको लोकतान्त्रिक यात्राबारे विश्व समुदायलाई आश्वस्त पार्दै अन्तर्राष्ट्रिय सहयोग र सद्भाव विस्तारका लागि उच्च तहबाटै आह्वान गर्नेछन्। यसपटकको महासभामा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाउने भएको छ. गत 26 अगस्तमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिको सन्दर्भ जोड्दै प्रधानमन्त्री शाहले नेपाल जलवायु संकटको अग्रिम मोर्चामा रहेको विषयलाई जोरदार रूपमा उठाउनेछन्। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य रहे तापनि जलवायुजन्य विपदबाट सर्वाधिक प्रताडित हुनु परेको यथार्थ विश्व समुदाय समक्ष राख्दै प्रधानमन्त्रीले हानि तथा नोक्सानी कोषबाट नेपाल जस्ता जोखिमयुक्त मुलुकहरूले तत्कालै र न्यायचित रूपमा क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नेछन्। साथै जलवायु अनुकूल पूर्वाधार निर्माण र आधुनिक कृषिका लागि आवश्यक प्रविधि तथा सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन
धनी र औद्योगिक मुलुकहरूलाई अपिल गरिने मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले 46% भन्दा बढी वन जंगल, विशाल हिमालय र नदी प्रणाली मार्फत विश्व पर्यावरणमा विश्व पर्यावरण जोगाउन पुर्याएको ऐतिहासिक योगदानको समेत चर्चा गरिनेछ। महासागर सभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान शीर्षकमा एक उच्च स्तरीय विशेष साइड इभेन्ट आयोजना गर्दैछ। बढ्दो तापमानका कारण हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रसम्म परेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय विमर्श गराउने यसको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न आन्दोलन तथा G77 र चीनका मन्त्री स्तरीय बैठकहरूलाई सम्बोधन गर्नेछन्। साथै उनले छिमेकी तथा मित्र राष्ट्रका समकक्षी र राष्ट्रसंघका उच्च पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलका प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार र परराष्ट्र सचिव अमृत बहादुर राई लगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन्। भोटेपछि प्रभावितका लागि चीनले पठाएको 5 खेपको आकस्मिक राहत सामग्री काठमाडौँ आइपुगेको छ। राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेना PLA को विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले वायुसेनाको Y-20A कार्गो विमान काठमाडौँ आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओ मिङले विज्ञान प्रविधि एवं नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका छन्। चीनले पठाएको राहत सामग्रीमा डिजिटल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, सब राख्ने फ्रिज, DNA परीक्षण उपकरण तथा रिएजेन्ट जल उद्धार उपकरण पनि समावेश छन्। रसुवाको भेटेपछि नदीमा आएको विनाशकारी बाढीको हिजो 17 दिनसम्म आइपुग्दा 1385 जनाको शव फेला परेको छ। त्यसै गरी 5130 जना अझै बेपत्ता भइरहेको सरकारले औपचारिक रूपमा जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको

बेपत्ताको यो संख्या अझै अध्यावधिक हुन सक्छ। प्रवक्ता छेत्रीले भने शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर, दक्षिण कोरियाका फोरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेका छन्। भविष्यमा डीएनए परीक्षणका आधारमा आफन्तलाई बुझाउन सहज होस् भनेर अहिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवहरूलाई अस्थायी रूपमा समाधिस्थ गाड्ने काम भइरहेको छ। विपदले पारेको आर्थिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता छेत्रीले सरकारद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनए प्रतिवेदन सार्वजनिक गरेको हो। प्रारम्भिक आंकड़ा अनुसार बाढ़ीबाट 1,80,00,000,000 अमेरिकी डलर करिब 2,41,00,000,000 बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने 88,30,00,000,000 करिब 1,18,00,000,000 बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि कुल 4,87,00,000,000 अमेरिकी डलर झण्डै 6,40,00,000,000 आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी 6 महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै 5,76,00,000,000 भन्दा बढी बजेट चाहिनेछ। उनका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनए को प्रक्रिया समेत अघि बढाइसकेको छ। बाढ़ीले पुरिएका जलविद्युत आयोजनाका सुरुङ तथा जटिल भग्नावशेषहरूभित्र खोजी गर्न विदेशी प्राविधिक टोलीहरू सक्रिय रहेको प्रवक्ता छेत्रीले बताए। सुरुङभित्रको जटिल उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू अहोरात्र खटिरहेका छन्। उनले यसका अतिरिक्त संयुक्त अरब इमिरेट्स, यूएई, मलेसियाको स्मार्ट र अस्ट्रेलियाको डार टोलीले समेत स्थलगत खोजीमा महत्वपूर्ण सहयोग पुर्याइरहेको बताएका छन्। उनले बाढ़ी प्रभावित सीमावर्ती क्षेत्रबाट चिनी अधिकारीहरूको सहजीकरणमा तातो पानी नाका हुँदै हालसम्म 768 नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गराइसकिएको जानकारी समेत दिए। विपद व्यवस्थापनमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता र प्राविधिक सहायता जुटाउन उच्च तहबाटै कूटनीतिक संवाद पनि भइरहेको प्रवक्ता छेत्रीले बताए। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीले आज बिहान मात्र न्यूजील्याण्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी सहयोग र सहकार्यबारे छलफल गर्नुभएको प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर सम्वादमा रहेको पनि उनले जानकारी दिए। घटनास्थलको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष उच्च क्षमतायुक्त ड्रोन, जमिन मुनि हेर्न सकिने लिडार प्रणाली, पानी मुनि खोजी गर्ने अन्डर वाटर ड्रोन, वेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट र उच्च क्षमताका पम्पहरू उपलब्ध गराइदिन औपचारिक आग्रह समेत गरिसकेको छ। भौतिक पूर्वाधार पुनर्वहालीतर्फ गल्छी त्रिशुली सड़क खण्डको देवीघाट स्थित तादी नदीमा इको ब्रिज जडान सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको पनि उनले बताए। बाढ़ी प्रभावित क्षेत्रमा संचार, विद्युत र सड़क सञ्जाल पूर्ण रूपमा सुचारू गर्न युद्धस्तरमा काम भइरहेको र मन्त्रालयको आपतकालीन नियन्त्रण कक्ष ईसीआर 24 घण्टा सक्रिय पनि रहेको छ। मध्याह 12 बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन दिउँसो 3 बजे हुनेछ। अहिलेका लागि प्राइम न्युज डेस्कसँगै म रञ्जित बहरालाई पनि बिदा दिनुहोस्। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाकोधाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बात रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ।

बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक।

0: बायोनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बायोनेट, अब सबै कनेक्टेड।
1: आजकल भएका कुखुरा पालक कृषकहरूको सुविधा एवं बाघलाई ध्यानमा राखी हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याबले आफ्नो नयाँ शाखा पाँचकालमा विस्तार गरेको छ। हाम्रा सेवाहरू
2: अनुभवी पशु चिकित्सक तथा प्राविधिकहरूद्वारा उपचार सेवा,
1: पशु पंक्षीको गुणस्तरीय औषधि तथा भ्याक्सिनहरू,
2: उन्नत जातको ब्रोइलर गिरिराजा लेयर्स चल्ला तथा गुणस्तरीय दाना,
1: अनुभवी चिकित्सकद्वारा निःशुल्क पोस्टमार्टम सुविधा। हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब पाँचखाल शाखा, पाँचखाल चार तामाघाट, श्री कृष्ण डेरी सँगै। थप जानकारीका लागि सम्पर्क डाक्टर मिलन महत 98140082333।
2: लक्ष्मण दुलाल मोबाइल नम्बर 98511848440।
1: हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब पाँचखाल।
3: बनेपा नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी नगरवासीहरूमा हार्दिक अनुरोध। बनेपा नगरपालिकालाई स्वच्छ, सफा र सुन्दर नगरको रूपमा विकसित गर्दै लैजान फोहोर मैला व्यवस्थापन ऐन 2068 र बनेपा नगरपालिकाको फोहोर मैला व्यवस्थापन गर्न बनेको निर्देशिका 2081 भएका प्रावधानहरू कडाइका साथ कार्यान्वयन गर्ने गराउने उद्देश्यले नागरिकहरूका लागि जारी गरिएको सूचना अनुसार फोहोर उत्सर्जन गर्ने घर, पसल, होटल, विद्यालय, अस्पताल तथा विभिन्न क्षेत्रबाट उत्पादित हुने फोहोर मैला व्यवस्थापनका लागि अनिवार्य रूपमा 2081 चैत 15 गते भित्र व्यवस्थापन कार्ड बनाउन सूचित गरिन्छ। नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा नगरपालिकाका आवश्यक निर्देशनहरूको पालना गरी सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ, अन्यथा नगरपालिकाले कानून अनुसार जरिवानाका साथै थप कारवाही गर्ने बेहोरा सूचित गरिन्छ। बनेपा नगरपालिका फोहोर मैला व्यवस्थापन शाखा बनेपा काभ्रे, सम्पर्कका लागि 011-66-12-81 तथा सहायक नगर प्रहरी निरीक्षक सुजन आले मगर 97-024-29

0: म त अब विदेशतिर जाउँ क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बसे है गरी।
2: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, भनेपा अर्निको हाइवे तरकारी बजार, प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9850134551, 9850134551, 9809879121।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739315, 9851627793।
3: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
4: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
3: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
4: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
3: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
4: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौ, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारवाही गरौं।
5: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं, महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।
6: बच्चा जन्मिएको 6 महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
7: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्, समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-6615-80।
8: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
9: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
10: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिठो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क। चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
9: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841-10-67-81, 9813-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।
11: नमस्कार मामा, कता हुनुहुन्छ? नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
9: कहाँको हाट बजार हो मामा?
11: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
9: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
11: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
9: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
11: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौं।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: IMFM 104.5 MHz, a place of your feelings.
1: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: भनिपाको काम त सकियो नि विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडी, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 9840072727।
2: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।

आइवान गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: धुलीखेल नगरपालिका वडा नम्बर 11 अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ।
1: वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ।
0: नक्सा पास गरेर मात्रै घर निर्माण गरौं।
1: बाल विवाह नगरौ नगराऊ।
0: सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ।
1: सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौं।
0: आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौं।
1: सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं।
0: नारायण बडाल वडा अध्यक्ष धुलीखेल नगरपालिका 11 नम्बर वडा कार्यालय पातलेखेत।

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
0: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपा अर्निको हाइवे तरकारी बजार, प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9850134551, 9850134551, 9809879121।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739315, 9851126793।
2: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
4: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। नमस्कार मामा, कता हुनुहुन्छ?
5: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
3: कहाँको हाट बजार हो मामा?
5: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
3: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
5: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
3: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ, फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
5: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश। सुवर्ण अवसर। निम्न योग्यता भएको व्यक्तिलाई दरखास्त आह्वान गरिएको छ। शैक्षिक योग्यता ठिक छ, उमेर यो पनि ठिक छ, कामको अनुभव 2 वर्ष यो पनि ठिक छ। भनेपछि यो पटक चाहिँ मेरो जागिर पक्का होला जस्तो छ।
2: दाई एकैछिन है, लोड पढ्नुभयो? त्यहाँ हेर्नुहोस् त, सवारी चालक अनुमति पत्र अनिवार्य भनिएको छ, तपाईँसँग छ त?
1: ला, फेरि पनि म यहीँ आएर रोकेँ। यो सवारी लाइसेन्सले गर्दा कति पटक म जागिरबाट वञ्चित हुने? अब त म हरेस खान थालेँ यार।
2: हरेस खाने होइन दाई, अब तेस्रो आँखा खोल्नुहोस्। बनेपा छ बुडोलमा, त्रिनेत्रेश्वर तथा पास पोइन्ट ड्राइभिङ सेन्टर खुलिसकेको छ, त्यहाँ जानुहोस् त एकपटक।
1: हजुर, बनेपा छ बुडोलमा रहेको त्रिनेत्रेश्वर तथा पास पोइन्ट ड्राइभिङ सेन्टरमा कार, स्कुटर, मोटरसाइकल, बस, मिनी बस, जीपका ट्रायल तथा ड्राइभिङ कक्षाहरू अनुभवी प्रशिक्षकहरूबाट सञ्चालन भइरहेको छ। नेपाल सरकारको मापदण्ड अनुसार सञ्चालन भएको सुविधा सम्पन्न ट्रायल सेन्टर, यी ट्रायल कक्षाहरू सुरक्षित अभ्यास वातावरण, लिखित परीक्षाको तयारी कक्षा र होस्टेलको समेत व्यवस्था रहेको छ।
2: त्यति मात्रै होइन, विद्यार्थी, शिक्षक, निजामती कर्मचारी, महिला, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका लागि 15% छुटको व्यवस्था, समूह वा संस्थागत रूपमा आउने प्रशिक्षार्थीलाई 20% छुटको विशेष व्यवस्था रहेको छ।
1: साथै हाम्रो फेसबुक र टिकटक पेज फलो गरेर स्क्रिनसट देखाउने विद्यार्थीहरूका लागि 15%मा छुट्टै 5% बोनस छुटको व्यवस्था रहेको छ। आजै सम्पर्क गर्नुहोस् त्रिनेत्रेश्वर तथा पास पोइन्ट ड्राइभिङ सेन्टर, बनेपा छ बुडोल, हरणीको राजमार्ग नजिकै माता उग्रचण्डी पेट्रोल पम्प सँगै। सम्पर्क फोन नम्बर 98512-2192-91-9141-1668-01, 98-63-46-41-123। ड्राइभिङ सिक्नका लागि बनेपामा अब भौतारिनु पर्दैन, सिधै बुडोल जानुहोस्, त्रिनेत्रेश्वरमा भर्ना हुनुहोस्। 68-01-98-63-46-41-23। ड्राइभिङ सिक्नका लागि बनेपामा अब भौतारिनु पर्दैन, सिधै बुडोल जानुहोस्, त्रिनेत्रेश्वरमा भर्ना हुनुहोस्।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: जापान नेपालीहरूको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छानामुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार्दो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

0: Prime FM XR.5 MHz, a place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध. घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ. वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ. नक्सा पास गरेर मात्रै घर निर्माण गरौं. बाल विवाह नगरौ नगराऊ. सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ. सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौं. आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौं. सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं. धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे.
2: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ.
3: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस त भन्नुहोस् त.
2: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु.
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो. तपाईँले चिन्ता लिनै पर्दैन. अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो. तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ. त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ. अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ. औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि.
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. थप जानकारीका लागि मोबाइल नम्बर 9840688494, 9849678998.

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्काउँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6677-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: हैन हो रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगे देख्छु, दिउँसो फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछ है त?
3: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
2: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
3: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
0: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक

0: संस्था बनिपा परबिट एजुकेशनल करियर प्राइवेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, SSW JLPT को इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
0: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonifaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
2: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु ल्याउँछु, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेको छ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
2: हुन्छ बाबा, गइहालौँ।
0: सबैको चिर परिचित अनेपाको चारदो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चारदो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ता बन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झन होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434, मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
5: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
6: उहिले के जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेको छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
5: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
6: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
7: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपा 10 अर्निको हाइवे तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9851034551, 9851034551, 9008879921।
6: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739135, 9851326793।
8: बनेपाको काम त सकियो नि विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
2: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर यहाँ त एकदमै मिठो खाजा पाइन्छ, हिँड्नुहोस् त्यहीँ जाउँ। तपाईँलाई थाहा थिएन र?
0: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
1: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
0: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
0: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
0: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
2: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चढानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: तना पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
1: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
2: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
3: हाम्रा सेवाहरू
4: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
3: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
2: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
3: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
4: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
2: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
3: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
2: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
3: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92।
2: कृष्ण प्रसाद अस्पताल, बनेपा चार्दो बाटो, पनौती रोड।

0: Prime FM XR 5 megahertz, a place of your feelings.
1: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि. जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ. यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ. तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ. जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ. जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन. त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा.
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ. साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ. याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ.
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू. भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ.
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567.
3: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु. आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ. यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला.
4: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु. प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु.
5: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु. साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि.
6: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ. त्यति मात्र होइन, मेरो उत्पादन लागत पनि घटेको छ.
5: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु. साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु.
7: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ.
5: जाइका तथा लभ ग्रीन
8: प्राइम एफएम मा अबको प्रस्तुति प्राइम न्यूज.
3: यथार्थको पर्याय यो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनुभएका श्रोताहरूमा दिउँसो 3 बजेको प्राइम न्यूजबाट म गोमा थापाको नमस्कार. प्राइम न्यूज सुरु गरौं प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै सम्बन्धी प्रसंगबाट. प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग नलिँदा धेरै मानिसको ज्यान बचाउन नसकिएको बताएका छन्। जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा भोटेकोशी र त्रिशुले क्षेत्रमा आएको विपद सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूपमा भएको उल्लेख गरे। विपदबाट भएको क्षतिले नेपाल सहित विश्व समुदायलाई स्तब्ध बनाएको उनको भनाई छ। प्रारम्भिक 4-5 दिनमै विज्ञहरू परिचालन गरेर उद्धार अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाहालले दावी गरे। विदेशी विज्ञहरूको सहयोगको इच्छा देखाउँदा पनि सरकारले आफै गर्ने अहंकार प्रदर्शन गरेको आरोप लगाए। 10-11 दिनपछि पनि मानिसहरू जीवितै फेला परेकाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरै बचाउन सकिने अवस्था रहेको उनले स्पष्ट पारे। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे बोल्दै दाहालले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिस र लस एन्ड ड्यामेजको विषय प्रभावकारी रूपमा उठाउनु पर्नेमा जोड दिएका छन्। विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले नेपाल जस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने बताएका छन्। आज काठमाडौँमा आयोजित काष्ठमण्डप डायलग को तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने र असंलग्न सन्तुलित विदेश नीति अवलम्ब गर्नुपर्ने धारणा राखेका हुन्। नेपाल चीन सीमापार रेलवे र ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताए। उनले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनिया लगानी भित्राउने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्ने जोड दिए। चीनको विकास मोडल सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने उनले बताए। खनालले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्यून मात्रै रहे पनि नेपाल सबैभन्दा बढी जोखिममा परेको उल्लेख गर्दै जलवायु न्यायका लागि आवाज उठाउनु पर्ने उल्लेख

गरे। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले रसुवा बाढीपछि नेपालमा भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। जलवायु परिवर्तनको असर कुनै एक देशले मात्रै सामना गर्न नसक्ने बताउँदै उनले नेपाल र चीन दुवैले हिमालयन पारिस्थितिकी प्रणालीमा मिलेर काम गर्नुपर्ने जोड दिए। मौसम तथा जलविज्ञान सम्बन्धी पूर्व सूचना संयन्त्र बलियो बनाउने, संयुक्त आपतकालीन अभ्यास गर्ने र विपद न्यूनीकरणमा साझेदारी गर्ने उनको भनाइ छ। उनले कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत, कृषि, पर्यटन तथा डिजिटल विकासमा व्यावहारिक सहकार्य विस्तार गर्ने जनाए। विपद वा बाह्य चुनौती जेसुकै आए पनि चीन सधैं नेपालको साथमा उभिने उनको भनाइ छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्य मन्त्री समेत रहेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुटेका छन्। 3 जनाको पीड़ितको रकम बुझाएर काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार 3 जना पीड़ितले गुरुङ विरूद्ध किटानी जाहेरी दिएपछि पक्राउ परेको बताए। काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ परेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका छन्। उनी विरूद्ध दोर्जे शेर्पा, रिङ्गु ज्याम्बु शेर्पा र सुनुरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरुङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिङ्गुको 14 लाख र सुनुरपोको 24 लाख रुपैयाँ बुझाएपछि रिहा भएका हुन्। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकबाट लुहान हुँदै दाङतर्फ जाँदै गरेको लु P02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारको क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 का 29 वर्षीय पारस बोहरा र त्रिवेणी 6 की करिब 42 वर्षीय लालमती बुढा थोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइतेलाई लुहाम स्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सर्ल्यानले जनाएको छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यन्त्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बन्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख गरिएको छ। दैलेखमा प्रहरीले पिस्तोल, म्यागजिन र 5 राउन्ड गोली सहित 2 जनालाई पक्राउ गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये 1 जनाको बयानका आधारमा लुकाएर राखिएको पिस्तोल बरामद गरिएको थियो। पक्राउ पर्नेमा दैलेखको 8-20 नगरपालिका 6 का 30 वर्षीय भीमबहादुर साई र अडा नम्बर 5 का 27 वर्षीय भूपेन्द्र साई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत

0: थिए। उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा 3 जनाको प्रहरी टोली खटिएको थियो। टोलीले इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोज तलास गरेको थियो। त्रिशुली बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध भएको कृष्णभेर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। नागढुङ्गा मोगलेन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए। उनका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबड हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेको उनले जानकारी दिए। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ। नयाँ ट्र्याकको सबग्रेड तयार भएपछि ग्राभेल बिछाउने काम गर्न थप 2 दिन लाग्ने अधिकारीले बताए। त्यसपछि कृष्णभेर सड़क खण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ। त्रिशुली बाढीपछि गएको पहिरो तथा सड़क भाँसिएपछि कृष्णभेर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारू गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेको काम अघि बढ़िरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित र चीनको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताए। यही भदौ 10 गतेको भोटेकोशी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपद पछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जलविज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गरे। उनले हिमालयन विगतमा जस्तै अवरोध वा विभाजनका रूपमा नभई साझा पर्यावरणीय सम्पदा र संरक्षणमा क्षेत्रका रूपमा लिनुपर्ने उनले जोड़ दिए। जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएकाले नेपाल चीन सहकार्यको आधार नै पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्ने उनको भनाई थियो। मन्त्री खनालले हिमताल, विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम स्याटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरे। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदैछन्। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा गएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखि मञ्चमा सँगै देखिँदैछन्। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा गएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखि अर्जुन कुमारले 63 बलमा 43 तथा रोहित कुमार पौडेलले
1: सम्पूर्ण शीर्ष महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असोज 9 गते शुक्रबार। स्थान: इकाई बनेपा पार्टी भेन्यू, नेपाल टेलिकम पछाडि। उप इकाई: नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण, काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: इकाई: बानेश्वर कार्यालय परिसर, मीन भवन, काठमाडौँ। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई: जय श्री कृष्ण पार्टी प्यालेस, अर्पण पार्टी प्यालेस, पाँच खाल। उप इकाई: कुन्ताबेसी सेवा केन्द्र, पलाञ्चोक सेवा केन्द्र, बोम्लु सेवा केन्द्र, दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङ्खर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क, उपइकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेऊ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट, नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उपइकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
2: खोपासी इकाई श्री बाल आदर्श माबी खोपासी, उपइकाई बाल उज्जवल माबी, नवबुद्ध 10 पुराना गाउँ, लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उपइकाई कुसादेवी माध्यम,
2: असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उपइकाई कुसादेवी माध्यम,
2: असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती, स्थान

0: पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
1: असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यम
2: 92 मोबाइल नम्बर 9823011567
3: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
4: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, सोस्तो खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
6: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
5: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-66-21-34, 98-40-49-77-05, 98-512-071।

0: 34 एक वर्षदेखि पाँच वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भनेपा 5 काभ्रे पलान्चो
1: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु के हो यो लैङ्गिक हिंसा भनेको
2: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो हिंसा शारीरिक मानसिक यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो
1: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि
2: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो
1: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त
2: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय

0: हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारबाही गरौं।
1: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।
2: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत।

0: सम्पूर्ण रोगको उपचार गरिन्छ।
1: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
2: स्थान अरनीको हाइवे बनेपा चार दोबाट।
3: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
4: 1155 भनेपछि आमा यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
3: ए, अब हामीले के गर्ने त?
4: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
3: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
4: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
5: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
4: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
3: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
4: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
6: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
4: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।
7: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
8: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
7: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
8: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
7: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
4: हैन रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि 1-1.5 घन्टामा मिलेकै घर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
9: हेर्नुहोस् दाई, अब यो 10 मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
4: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
9: त्यसको त चिन्तै छैन दाई, बनेपा फरविनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
4: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
9: जापानको 15 शहरमा 100 कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। प्रत्येक हप्ता

0: क्लास टेस्ट गराउने ग्रुपमा आउनेलाई विशेष छुट
1: 100% सीयुई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट थप जानकारीका लागि बनेपा फर बिड एडुकेसनल करियर प्राइभेट लिमिटेड बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क सम्पर्क टेलिफोन नम्बर 9851276632 सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड
2: जापान नेपालीहरूको सपनाको देश पढ्न होस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ
3: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा
2: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा भाषा शिक्षण सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ याद गर्नुहोस् टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग कम्प्युटर प्रशिक्षण विभाग 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9823-011-567
1: वन अतिक्रमण नियन्त्रणका लागि डिभिजन वन कार्यालय काभ्रेको सूचना वन ऐन 2076 दफा 49 वन क्षेत्रमा निम्न कार्यहरूलाई वन अपराध मानेकोले कसैले पनि वनमा निम्न कार्यहरू नगर्न नगराउन अनुरोध गरिन्छ वन मास्न खोरिया फडानी गर्न वन क्षेत्रको जग्गा खनजोत गरी आबाद गर्न घर छाप्रो बनाउन भुचे हुने कुनै पनि काम गर्न प्रचलित कानुन विपरीत वन्य जन्तु लखेट्न पक्रन वा मार्न चट्टान माटो ढुङ्गा गिटी बालुवा आदि निकाल्न वा ओसार पसार गर्न नेपाल सरकारको पूर्व स्वीकृति नलिई वन क्षेत्रमा बाटो खन्न सिंचाइ खाने पानी लगायतका अन्य निर्माण कार्य गर्न याद राखौ वन क्षेत्रमा कोही कसैले जानेर वा नजानेर अतिक्रमण गरेमा 5 वर्षसम्म कैद वा 1,00,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ वन हामी सबैको साझा धन त्यसैले वन अपराध गर्नेलाई वन एन नियम अनुसार कडा कारबाही गर्नको लागि सहयोग पुर्याइदिनु हुन सम्पूर्ण वन वातावरण तथा प्रकृति प्रेमी जनसमुदायमा डिभिजन वन कार्यालय काभ्रे पलाञ्चोक हार्दिक अनुरोध गर्दछ हाम्रो वन दिगो विकासको लागि वातावरण संरक्षण
4: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
5: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
4: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
5: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
4: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
5: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
4: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
5: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाकोधाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।
3: आजकाल भएका कुखुरा पालक कृषकहरूको सुविधा एवं मागलाई ध्यानमा राखी हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याबले आफ्नो नयाँ शाखा पाँचकालमा विस्तार गरेको छ। हाम्रा सेवाहरू,
0: अनुभवी पशु चिकित्सक तथा प्राविधिकहरूद्वारा उपचार सेवा,
3: पशु पंक्षीको गुणस्तरीय औषधि तथा भ्याक्सिनहरू,
0: उन्नत जातको ब्रोइलर, गिरिराजा, लेयर्स चल्ला तथा गुणस्तरीय दाना,
3: अनुभवी चिकित्सकद्वारा निःशुल्क पोस्टमार्टम सुविधा। हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, पाँचखाल शाखा, पाँचखाल 4 तामाघाट, श्री कृष्ण डेरी सँगै। थप जानकारीका लागि सम्पर्क डाक्टर मिलन महत 98-41-0082-33,
0: लक्ष्मण दुलाल मोबाइल नम्बर 98-5-11-84-44।
3: हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, पाँचखाल।

0: Prime FM 104.5 MHz.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
4: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
3: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
4: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
3: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
4: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
3: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
4: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
5: डिश होम, खुशीको कनेक्शन।
7: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
8: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
9: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
10: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु।
3: प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादि प्रयोग गरेको छु। साथमा विभिन्न पाशुको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादिको प्रयोग घटाएको छु नि।
10: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
11: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
4: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
12: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सिआइएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब सिआइएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाडीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सडक आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङ भित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसिसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा

0: स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलसन झा 52 र रोहित पौडेलले 40 रन बनाउनु भयो। 315 रनको लक्ष्य पुर्याएको युए 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू सपोर्टहरू जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुनु भन्ने आग्रह गर्न चाहन्छु।
0: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 घाइते भएका छन्। आज बिहान सिम्कोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
2: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ। र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
0: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरुष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5,531 नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
0: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
4: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सँगै जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ। भोटेकोशी बाढीले 1,800 हेक्टर खेती योग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेती योग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO जनाएको छ बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAO का अनुसार बाढीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
5: कतिका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कति अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी क्वेसनहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मलखालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
0: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल साझा खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन आक्रमण पछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 ले सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।

0: रसुवाको भोटेकोसी बाढीपछि सोरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
1: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृङ्खला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
2: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोसी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
7: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सरुवा रोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौँ।
1: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
7: पानी कम्तीमा एक भुलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन छोपिराख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सरुवा रोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
8: दस फिट पाँच फिटसम्मको हिलो छ, यहाँभित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ, अब हामीले खाल्टै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ, माथिबाट ढुङ्गाहरू फलामहरू दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ, अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्केको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने, त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँभित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीको साथ आउनुपर्छ।
7: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
9: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह, सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
7: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
10: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
5: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
14: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिभेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
15: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ प्रायः जो मान्छेहरू अब त्यो खेती गर्नु अलि छोड्या जस्तो लाग्यो।
14: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
16: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथे, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पछि पनि हुने, सबैलाई पछि हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
5: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
17: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ, र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
5: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन FM रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
18: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
19: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने घरमा पकाएको।
18: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
5: बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
20: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
21: It's the prime time.
22: यति बेला रातको 8 बजेको छ।

0: थोप्लो पाँच प्राइम एफएम 104.5 मेगाहर्ज।
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडी, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: होइन रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डु लाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइछ है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
5: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्विड एजुकेशनल करियर प्राइभेट लिमिटेड।
4: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जिएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
5: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632 9851276632 9419132084 सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्विड एडुकेसनल करियर प्राइभेट लिमिटेड।
6: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
4: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
6: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
4: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
6: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
1: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 8 बजेको प्राइम स्थानीय न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम स्थान न्यूज सुरु गरौं। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रिया अन्तर्गत 6,000 भन्दा बढी निवेदन संकलन भएको सम्बन्धी प्रसंगबाट काभ्रे पलाञ्चोक जिल्लामा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गत हालसम्म 6,329 निवेदन संकलन भएका छन्। तीमध्ये सबैभन्दा ठूलो संख्या अव्यवस्थित बसोबासीका 5,439 निवेदन रहेका छन्। भूमिहीन सुकुम्बासीका 707 र भूमिहीन दलितका 183 निवेदन छन्। जिल्ला भूमि समस्या समाधान समितिले उपलब्ध गराएको पालिकागत तथ्याङ्क अनुसार मण्डन देउपुर नगरपालिकामा मात्रै 2,246 निवेदन परेका छन्। त्यसमध्ये 2,140 अव्यवस्थित बसोबासी, 65 भूमिहीन सुकुम्बासी र 41 भूमिहीन दलितका निवेदन रहेका छन्। यो जिल्लाका कुल निवेदनको करिब 35% हो। त्यसपछि धुलिखेल नगरपालिकामा 889 निवेदन परेका छन्। धुलिखेलमा 751 अव्यवस्थित बसोबासी, 119 भूमिहीन सुकुम्बासी 19 भूमिहीन दलितका निवेदन छन्। पाँचखाल नगरपालिकामा 704 निवेदन परेका छन् भने खानीखोला गाउँपालिकामा 510 निवेदन दर्ता भएका छन्। पालिकागत तथ्याङ्कमा नवबुद्धमा 1,202, बनेपामा 200, पनौतीमा 178, रोसीमा 172, तिमालमा 139, महाभारतमा 60, बेथानचोकमा 4, चौरी देउरालीमा 10 र भुम्लुमा 15 निवेदन परेका छन्। कुल 6,329 निवेदन मध्ये करिब 86% निवेदन अव्यवस्थित बसोबासीका छन्। यसले काभ्रेमा भूमि सम्बन्धी समस्या केवल भूमिहीन नागरिकमा सीमित नभई लामो समयदेखि बसोबास तथा प्रयोग हुँदै आएका तर व्यवस्थित रूपमा दर्ता नभएका जग्गाको समस्या पनि ठूलो रहेको देखाउँछ। पालिकागत रूपमा पनि अव्यवस्थित बसोबासीका निवेदनमा ठूलो अन्तर देखिन्छ। मण्डन देउपुरमा 2,140, नवबुद्धमा 1,107 र धुलिखेलमा 751 निवेदन छन्। पाँचकालमा 517 र खानीखोलामा 446 निवेदन छन्। रोसीमा 133 तथा तेमालमा 128 अव्यवस्थित बसोबासीका निवेदन परेको तथ्याङ्क छ। भूमिहीन सुकुम्बासीको संख्या भने नवबुद्धमा 77, मण्डन देउपुरमा 65, बनेपामा 87, पनौतीमा 112, धुलिखेलमा 119, पाँचखालमा 140 र खानीखोलामा 51 रहेको छ। भूमिहीन दलिततर्फ पाँचखालमा 47, मण्डन देउपुरमा 41, पनौतीमा 27, धुलिखेलमा 19 र नवबुद्धमा 18 निवेदन रहेका छन्। जिल्ला सहकारी संघ काभ्रेले जिल्लामा सहकारी क्षेत्रको अवस्था, संघको कार्य सम्पादन र आगामी कार्य दिशाबारे संचारकर्मीसँग अन्तर्क्रिया गरेको छ। अध्यक्ष अमन पोटेको अध्यक्षता तथा सचिव प्रकाश बन्जाराको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले कार्यक्रममा संघको परिचय, वर्तमान अवस्था, कार्य सम्पादन तथा आगामी कार्य दिशाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। 2024 साल भदौ 26 गते तत्कालीन जिल्ला साझा संघका रूपमा स्थापना भएको संस्था, त्यसकै निरन्तरताका रूपमा अहिले जिल्ला सहकारी संघका रूपमा सञ्चालनमा रहेको श्रेष्ठले बताए। उनका अनुसार 2074 सालमा जिल्लाका 1,495 सहकारीका फाइल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो। त्यसमध्ये 646 सहकारी सञ्चालनमा रहेकोमा हाल जिल्ला सहकारी संघमा 585 सहकारी आबद्ध छन्। केही सहकारी एकीकरण भएका छन्। स्थानीय तह अनुसार सबैभन्दा धेरै सहकारी बनेपा नगरपालिकामा 201 छन् भने सबैभन्दा कम भुम्लु गाउँपालिकामा 11 रहेका छन्। धुलिखेलमा 69, मण्डन देउपुरमा 59, पाँचखालमा 55, पनौतीमा 55, नवबुद्धमा 35, रोसीमा 20, तेमालमा 19, बेथानचोकमा 17, चौरी देउरालीमा 16, खानीखोलामा 15 र महाभारतमा 13 सहकारी रहेका छन्। संघमा आबद्ध सहकारी मध्ये बचत तथा ऋणको कारोबार गर्ने 266, कृषि सहकारी 123 र बहुद्देश्य सहकारी 110 छन्। पशु बिमा, दुग्ध, तरकारी, उपभोक्ता, लघु जल विद्युत, पर्यटन, सिपमूलक, कफी, स्वास्थ्य, मौरी पालन र जडीबुटी लगायत विभिन्न क्षेत्रमा काम गर्ने सहकारी समेत जिल्लामा दर्ता भएका छन्। जिल्ला सहकारी संघको आफ्नै चारो पनि एक आना जग्गा रहेको छ। उक्त जग्गामा पार्किङ सहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। भवनमा हाल 18 संस्था भाडामा रहेका छन्। संघले हेभी मालवाहक ट्रक भाडामा लगाउँदै आएको छ भने पिकअप भ्यान समेत भाडामा लगाउने तयारी गरेको छ। संघले वित्तीय कारोबार, सहकारी संस्था
बीच समन्वय, क्षमता विकास, तालिम तथा प्रवर्धन, नीतिगत तथा कानूनी सहजीकरण, अनुगमन तथा सुपरिवेक्षण र प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग मार्फत संस्थागत सुदृढीकरणको काम गरिरहेको अध्यक्ष अमन पोटेले बताए। उनका अनुसार सेवा केन्द्र एकीकरण, प्रविधि मैत्री सेवा प्रवाह, सामाजिक उत्तरदायित्व वहन, सदस्यता अध्यावधिक, नीति तथा कार्यविधि लेखन र संशोधन लगायतका काम भएका छन्। संघका सचिव प्रकाश बन्जाराले सहकारी क्षेत्रले अहिले कानूनी तथा नियामकीय व्यवस्था, निष्क्रिय सहकारीको संख्या वृद्धि, खराब कर्जा असुली, गैर बैंकिङ सम्पत्तिमा वृद्धि, जनशक्ति व्यवस्थापन र सहकारी प्रतिको विश्वास कायम राख्ने लगायत चुनौती सामना गरिरहेको बताए। काभ्रे मोबाइल व्यवसायी संघको आयोजनामा व्यवसायहरूले लक्षित गर्दै कानूनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मार्फत व्यवसाय सञ्चालनका क्रममा व्यवसायहरूले सामना गर्न सक्ने विभिन्न कानूनी झमेला, चुनौती तथा तिनका कानूनी समाधानका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रताप वैद्य रहेका थिए भने कार्यक्रमको अध्यक्षता काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष मधुर दाहालले गरेका थिए। कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रेम दाहाल, बागमती प्रदेश सदस्यहरू लगायत विभिन्न समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संघका आजीवन सदस्य तथा सदस्य व्यवसायहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। संघले करिब 60 जना व्यवसायहरूलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरेको कार्य समिति सदस्यहरूले जानकारी दिएका छन्। कार्यक्रमका क्रममा समसामयिक व्यावसायिक विषयवस्तुहरूमा समेत विशेष छलफल गरिएको थियो। संघका सचिव पवनराज कर्णजितले कार्यक्रमको उद्देश्य, गतिविधि तथा व्यवसायहरूको हितका लागि संघले आगामी दिनमा सञ्चालन गर्ने योजनाका बारेमा जानकारी गराएका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रताप वैद्यले समसामयिक विषयमा आफ्ना धारणा राख्दै काभ्रे मोबाइल व्यवसायी संघले सञ्चालन गर्ने जुनसुकै रचनात्मक तथा व्यवसाय हितका कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघले हातेमालो गर्दै आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको समन्वय काभ्रे उद्योग वाणिज्य संघले गरेको थियो भने प्राविधिक सहयोग एभरेस्ट एन्ड एसोसिएट्सका सञ्चालकहरू मनिष ठकाल, सरोज हुमागाई तथा प्रयास सापकोटाबाट प्राप्त भएको थियो। उनीहरूको सहकार्यमा सञ्चालन गरिएको कानूनी तालिममा व्यवसायहरूले आफ्नो व्यवसाय सञ्चालनका क्रममा सामना गर्न सक्ने कानूनी समस्या, सम्भावित झमेला तथा तिनको कानूनी समाधानका उपायहरूबारे स्पष्ट रूपमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा व्यवसायहरूको हक, हित र सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा विभिन्न संघ संस्था तथा सरकारवाला निकायहरूसँग सहकार्य गरी व्यवसाय लक्षित कानूनी, प्राविधिक, व्यावसायिक तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन काभ्रे मोबाइल व्यवसाय संघका सचिव पवनराज कर्णजित बनेपालीले गरेका थिए। राति 8 बजेको प्राइम स्थानीय न्यूज सकियो। हाम्रो अर्को बुलेटिन राति 9:15 हुनेछ। अहिलेलाई प्राइम न्यूज डेस्कका साथै प्रविधिमा सहयोग गर्ने जोनिस कार्कीलाई धन्यवाद दिँदै म विकास तिमल सिन्हा बिदाउन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: लक्ष्मी लक्ष्मी कस्तो छ तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी
1: ए आऊ न
0: किन यति न्याउरो अनुहार बनाएर बसे कि त
1: हेर न मिना यो मेरो पहिलो बच्चा हो तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ सिधा छैन जस्तो छ के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त
0: अरे लक्ष्मी यसरी पिर मान्नु पर्दैन यसको उपाय छ भन्ने थाहा छैन र
1: अह मलाई केही थाहा छैन नि
0: ल सुन है यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ
1: तर बच्चा त सानो छ पछि आफै ठिक होला कि जस्तो लाग्छ
0: होइन लक्ष्मी यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ ढिला गरे भने उपचार कठिन हुन्छ हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ क्लब फुट समयमै चिनाऊ ढिला नगरे एचआरडिसी बनेपालै जाऊ समयमै उपचार स्वास्थ्य खुट्टा एचआरडिसी सँगै उज्यालो भविष्य सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88
2: राम मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस् यो के हो बाबु
3: 1155 भनेपछि आमा यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ
2: ए अब हामीले के गर्ने त
3: आवश्यक सामान तयारी गरौँ आमा सुक्खा खाना पिउने पानी टर्च औषधि आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है
2: लौ न पानी

0: र बाख्राहरू लिएर आउनुहोस् है।
1: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
0: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यही जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
2: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनि अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।
4: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
5: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
4: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
5: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
4: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
1: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
0: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
1: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
0: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
1: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
0: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
0: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र examcmc फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
6: डिश होम, खुशीको कनेक्सन।
8: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु। के हो यो लैङ्गिक हिंसा भनेको?
9: लिङ्गको आधारमा वा पुरुष

0: महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
1: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
0: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
1: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनुपर्छ त?
0: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्गभङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बोक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनेलाई कारवाही गरौं।
2: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
3: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
2: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0174। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।

0: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो। वर्षौँ पछि म गाउँको घाटमा आइपुगेँ।

0: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
2: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
3: ए आऊ न,
2: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
3: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
2: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
3: अह, मलाई केही थाहा छैन नि।
2: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
3: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
2: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लान्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDC उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरी SRDC बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, SRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
4: पनौती नगरपालिका वडा नम्बर 4 अनुरोध। बाल बालिकालाई श्रममा नलगाऊ, बाल श्रम मुक्त समाजको निर्माण गरौ।
5: बाल बालिकालाई बाल काम सिकाऊ, बाल श्रम हटाऊ।
4: बाल बालिकालाई श्रममा लगाउँदा कस्तो असर पर्छ?
5: पढ्नबाट वञ्चित हुन्छन्, पारिवारिक माया र स्नेहबाट टाढा रहन्छन्।
4: क्षमता भन्दा बढी श्रम गर्दा शारीरिक तथा मानसिक वृद्धिमा प्रतिकूल असर पर्छ।
5: बेचबिखन तथा ओसार पसार, हिंसा र दुर्व्यवहारमा पर्ने जोखिम रहन्छ।
4: त्यसैले बाल बालिकालाई श्रममा होइन विद्यालय पठाऊ। बाल बालिकालाई श्रममा लगाए के हुन्छ? कसैले पनि बाल बालिकालाई ललाई फकाई, झुक्याई, डर, त्रास, प्रलोभन, दबाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकका रूपमा काममा लगाउनु हुँदैन।
5: यसको विपरीत श्रममा लगाएमा 1 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
4: त्यसैले आफ्नो घर तथा व्यवसायमा बाल श्रमिकको प्रयोग नगरौ।
5: बाल श्रमिक प्रयोग भएर उत्पादन भएका वस्तु तथा सेवाको उपभोग बन्द गरौ।
0: पनौती नगरपालिका वडा नम्बर 4 को कार्यालय काभ्रे पलाञ्चोक।
1: बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी, उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
6: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङखर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क, उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
6: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
7: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
8: हैन, के भएर अस्पताल पनि धाकोधाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
7: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
8: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
9: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
7: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज मात्र रु 3400
9: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ। साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ।
10: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
9: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल IME बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400-72027।
11: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेका देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
7: हेर्नुहोस् दाई, अब यो 10 मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
11: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फसलास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
7: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
12: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
7: जापानको 15 शहरमा 100 कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, SSW JLPT को इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
12: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, +2 ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल IME ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonifaforbid@edu.com सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड।
7: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला, म त अलमलमा परे यार।
11: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
7: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
11: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
7: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
11: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
7: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
11: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै
0: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
7: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
11: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी

0: विद्यार्थी छात्रावास, एसएसडब्ल्यू भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार्दो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
2: ल्याउँछन् अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
1: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौ।
1: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल। हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841-4054, 9841-2474-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एकपटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
3: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0174-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा 5 काभ्रे पलाञ्चो।
4: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

श्रोताहरूमा राति सभा 9 बजेको प्राइम 9 न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम 9 न्यूजमा हामी दिनभर घटेका मुख्य 9 घटनालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दछौ। 9 न्यूज सुरु गरौं। आज नम्बर 9 परेको न्यूजबाट नेपाल एसएससी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसएससी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 369 रनमा समेटियो। युएका लागि राहुल चेपराले अभिजित 100 रन बनाए, त्यस्तै सोहेब खानले 52, तनिष सुरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 तथा खुजैमा तानवीरले 15 रन बनाए। युएको छैटौं विकेटका लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको महत्वपूर्ण साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, त्यस्तै दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे, उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्को ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए, त्यस्तै ईशान पाण्डे 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्। उनले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताए। उनले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्र पंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गरे। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सारेका छन्। साथै उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताएका छन्। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिएका छन्। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा पुगेका चीनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता भएको छ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झन्डै 13,54,09,00,000 रुपियाँ मौजदा छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले 47 अमेरिकी डलर पुगले जनाएको छ। कृष्णभीरको पहिरोका कारण सिधै काठमाडौँ ग्यास ल्याउन सकिएको छैन, त्यसैले काठमाडौँ धादिङ र काभ्रे पलाञ्चोका ग्यास उद्योगका लागि 12, पर्सा, मकवानपुर, चितवन 9, भदौ 23 46,218, भदौ 24 53,469, भदौ 25 45,230 र भदौ 26 40,336 ग्यास सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिएको निगमले जनाएको छ। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गरेका छन्। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उनको विश्वास थियो। उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे। त्यस्तै घिसिङले जेएनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशी नै दर झन दोब्बर भएको टिप्पणी गरे। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने

यथार्थको पर्याय यो हो प्राइम न्युज, प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका

0: खालका नीति ल्याइएको उनको भनाइ छ। उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमेसी आफ्नै मौलिक एजेन्डा सहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पारे। आगामी स्थानीय प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट वृहत भेला तथा गाउँ गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उनले बताएका छन्। सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका संघीय सरकारका शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताले विरोध गरेपछि बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिनु परेको छ। औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुगेका थिए, तर कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र आफ्नै पार्टीका नेता कार्यकर्तालाई अपमान गरिएको भन्दै विरोध भएपछि केही बेर होहल्लाको अवस्था सिर्जना भएको हो। रासोपाका एक नेताका अनुसार कार्यक्रममा सिराहाबाट प्रतिनिधित्व गर्ने दुईजना प्रतिनिधि सभा सदस्य सहभागी भए पनि स्थानीय नेता कार्यकर्तासँग कुनै प्रकारको समन्वय गरिएको थिएन। उनका अनुसार औरही गाउँपालिकाका नगर सभापति तथा पत्रकार सन्तोष कुमार यादवलाई समेत कार्यक्रममा आसन ग्रहणका लागि स्थान दिएन। त्यसपछि यादव चुपचाप भिडियो खिचिरहेका बेला मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा उनको मोबाइल खोज्ने प्रयास गरेपछि विवाद थप चर्किएको ती नेताको दावी छ। उनका अनुसार कार्यक्रममा सहभागी हुन आएका नेता कार्यकर्ताले समेत पिए र पिएसओको प्रयोग गरेर बाहिर निकाल्न खोजिएको थियो। सोही कार्यक्रमका बीच स्थानीय पार्टी नेतृत्वमाथि निरन्तर अपमानजनक व्यवहार भएको भन्दै जिल्ला समन्वय समितिका नेता दिनेश महतोले समेत विरोध जनाएका थिए। कार्यक्रममा भिडियो खिच्न समेत रोक लगाएपछि नगर सभापति यादवले आपत्ति जनाउँदै बोल्न थालेका थिए। त्यसपछि अन्य नेता कार्यकर्ताले समेत उनको समर्थन गरेपछि कार्यक्रम स्थलमा हुहल्ला भएको बताइएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले बीआरआई अन्तर्गत सहमति भएका आयोजनालाई छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृङ्खलामा बोल्दै खनालले यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। नेपाल र चीनबीचको सम्बन्धलाई चीनलाई समृद्धि र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे। नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने उनको भनाइ थियो। हिमाली क्षेत्रमा हुने विपद नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उनले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताए। विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको उनको भनाइ छ। त्यसैले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान, विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए। हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल चीन सहित क्षेत्रीय तथा विश्व समुदाय बीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। पूर्व प्रधानमन्त्री खनालले नेपाल चीन सम्बन्धलाई थप व्यवहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अगाडि बढाउनु पर्नेमा जोड़ दिए। रेलमार्ग, संचार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्। नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। काँग्रेसले भदौ 28 गते आइतबार दिउँसो 2 बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो। ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने काँग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन्। बैठकका लागि सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनैतिक विषयमा छलफल हुने जनाइएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देवा पक्षधरले 15 महाधिवेशनका लागि जिल्ला प्रतिनिधिहरू खटाएको सन्दर्भमा उक्त बैठक आयोजना हुन लागेको हो। देउवा समूहले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा गठन गरेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 तहका अधिवेशनका लागि 3 असोजभित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरू खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: News 1.
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको एकल काटे र हेपा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन्। आज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्। सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकहरूको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाए। यसअघि भूकम्प लगायतका राष्ट्रिय विपत्ति आइपर्दा आफूले सत्ता र प्रतिपक्ष केही नभनी सरकारले पूर्ण रूपमा साथ दिएको प्रचण्डले बताए। यो महाविपत्तिको सामना गर्न सेना एक्लैले गरेर मात्रै सम्भव नभएको बताउँदै उनले स्थानीय सरकार, प्रदेश सरकार र राजनैतिक दलहरूदेखि सबै सामाजिक संस्थाहरूको सहयोग आवश्यक रहेको प्रचण्डले बताए। विभिन्न विज्ञहरूले विपत्तिमा सहयोग गर्न चाहन्छौ भन्दा पनि सरकारले ध्यान नदिएको प्रचण्डको आरोप छ। पछि 10 दिनपछि तीनै विज्ञ आएर सुरुङबाट मान्छे बचाएको उनले बताए। बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि जिल्ला समन्वय समिति नुवाकोटका आह्वानमा राखिएको सर्वपक्षीय बैठकमा पनि प्रचण्ड सहभागी भएका थिए। बैठकमा उनले सबै पक्ष मिलेर जनताको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए। राति 9:15 Prime 9 News सकियो। Prime 9 News सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिन सकिएका छन्। हाम्रो अर्को बुलेटिन भोलि बिहान 9 बजे हुनेछ। आजका लागि विभिन्न स्थानमा रहेका प्राइम रिपोर्टरसँगै न्युज डेस्कबाट विनोद नेउपाने, मोतीराम तिमलसिना, गोमा थापा तथा प्रविधिमा सहयोग गर्ने जोनिस कार्कीसहित म विकास तिमलसिना बिदाउन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। अवस्त नमस्कार, शुभरात्री।

बायोनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बायोनेट, अब सबै कनेक्टेड।

0: आदरणीय श्रोता शुभ प्रभात, यहाँको शुभ दिनको कामना गर्दै आज पनि यहाँहरूको सामु उपस्थित भइसकेका छौँ। सूचना समाचार र मनोरञ्जनको साथ रातको 11 बजेसम्म यहाँहरूसँग रहनेछौ। आजको दिन यहाँहरूको पूर्ण साथ पाउने आशाका साथ पुनः यहाँहरूको शुभ दिनको कामना गर्दछौ। शुभ प्रभात।
1: It's the prime time.
0: यति बेला बिहानको 5 बजेको छ।

0: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
1: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
2: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पाशोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
3: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
2: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
4: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूले पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बालबालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु खुवाउँदैछ।
0: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
5: स्वर्णबिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपचि, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बालबालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा 5, काभ्रे पलाञ्चोक।
6: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। धामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
7: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् है, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
8: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा 4 बाटोलाई सम्झनु होला।
0: हाम्रा सेवाहरू:
5: 2400 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा
9: उपचार तथा परामर्श सेवा डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म
0: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म
10: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म
0: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म
9: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म
10: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म
0: याद गर्नुहोस् यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ
10: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ
0: सम्पर्क नम्बर 011-66-43-32 98-035-57-48-92
10: कृष्ण प्रसाद अस्पताल बनेपा 4 दुबाटो पनौती रोड
1: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने कुन औषधि खाने कोसँग परामर्श लिने भर पर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ
11: होइन ए काका के को गनगन हो तपाईँको यो अलिक खुलस्त भन्नुहोस् त
1: के हुनु बाबु आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन् परिवारमा मात्र होइन छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला कहाँको औषधि खाने भनेर सोधिरहन्छन् तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु
11: हे तेरिका काका तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो तपाईँले चिन्ता लिनै पर्दैन अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि
12: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ थप जानकारीका लागि मोबाइल नम्बर 98-41-68-94-98-49-27-98
13: नमस्कार मामा कता हुनुहुन्छ
14: नमस्कार भान्जा म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त
13: कहाँको हाट बजार हो मामा
14: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागबनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा
13: ए हो र मामा अनि के पाइन्छ त मामा हाटमा
14: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक दोलखा रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक दोलरघाट सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँच खालको उत्पादन किन्न सजिलो भएको छ हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा
13: हुन्छ मामा हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ त्यतै भेटौँला है त मामा
14: कृषक भएर पो हामी छौँ त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु।